0: discussions with Russia's industry and trade minister Anton Elikhanov in New Delhi on joint manufacturing of civil passenger aircraft to meet the country's demand for regional air connectivity. Discussions and proposed deals also cover potential deliveries and arrangements for 105 regional turboprop aircraft to Indian operators, including Pinnacle Air, Air Kerala and Sleek Aviation. Talking to media, Mr. Naidu said that he had a discussion with the delegation regarding the progress of MOU that public sector aerospace company Hindustan Aeronautics Limited had with Russia in terms of manufacturing a plane in the country.
1: I'd like to update you on the MOU that HAL had with the Russia in terms of manufacturing a plane in the country. There are two kinds of planes. One is the turboprop IL-114 and also the Sukhoi Superjet 100, which is a jet engine plane. So these two are quite compatible for our regional connectivity scheme with a lot of airports coming up, and these planes become very efficient for us to connect these. So we have expanded the dialogue on that, and we want to start the process as soon as possible of getting their planes manufactured in the country.
0: The government has amended the Consumer Protection E-Commerce Rules 2020 to tighten norms on price transparency, sponsored listings, search result manipulation, and dark patterns. Under the amended rules, e-commerce entities will have to disclose the reduced price and prior price whenever a price cut is announced. The rules bar e-commerce entities from manipulating search results that mislead users or affect the relevance of results to a search query. The amended rules will come into force from 1st of January next year. In Bihar, despite a steady decline in river levels, flood conditions continue to affect several parts of the state. Around 44 lakh people across 14 districts remain affected by the floods. Our correspondent has the details.
2: Water levels in the Ganga, Punpun, Son, Kosi and other major rivers are gradually receding. However, several rivers are still flowing above the danger mark. In Patna, the water level of the Ganga has fallen. Flooding continues in low-lying areas of 14 districts. Around 44 lakh people in 85 blocks and 533 gram panchayats are affected. 961 community kitchens and 15 relief camps are currently operating in the affected areas. Meanwhile, 5 people drowned in flood water that had accumulated along a roadside in Koili Khutaha village. Nidhishree for Akashwani News, Patna.
0: Minister of State for Information and Broadcasting, Dr. L. Murugan, today said the government is working to create 20 lakh professionals in the creative sector by developing the necessary infrastructure. He added that the ongoing creative economy reforms are also helping protect producers from piracy. Dr. Murugan was speaking at the valedictory function of the International Film Festival of Jammu and Kashmir. Information and Broadcasting Secretary Chanchal Kumar said the festival marks a new chapter for the region's film industry. Earlier in the day, Information and Broadcasting Secretary reviewed the functioning of all media units of the ministry operating in Kashmir. The secretary reviewed the news and programs of Akashwani and Doordarshan and took stock of campaigns and outreach activities of Press Information Bureau and Central Bureau of Communication. The secretary stressed on strengthening social media presence and audience engagement, particularly on Instagram, and called for creation of engaging, audience-friendly video content on digital platforms. This is Akashwani. You are listening to News at 9. Stay connected with AIR News. Follow us on X at AIR News Alerts and visit newsonair.gov.in for the latest updates. And now on to sports. India made a strong start at the World Para Shooting Championship, bagging 4 medals, including 1 gold, 2 silver and 1 bronze on the opening day of the event at Changwon in South Korea today. The Indian women's team of Mona Agarwal, Avni Lekra and Millie Shah clinched gold in the R2 10-meter air rifle standing SH1 team event. Mona Agarwal also won silver in the individual event, while Avni Lekra got bronze. With a performance, Mona Agarwal has become the first Indian shooter to secure a place at the 2028 Los Angeles Paralympic Games. In the men's competition, the Indian trio of Rakesh Nidagundi, Anand Krishna and Swaroop Unhalkar won silver in the R1 10-meter air rifle standing SH1 team event. In hockey, the Indian women's team stormed into the semi-finals of the Junior Asia Cup with a ruthless 19-0 demolition of Pakistan in the quarterfinal at Mochi in China today. The Indian men's team has already entered the semi-finals of the Junior Asia Cup. And in women's cricket, India were 107 for 3 in 16 overs against Bangladesh in the first semi-final match of Asia Cup in Dubai when reports last came in. Earlier, Bangladesh women won the toss and opted to field. Indian team has so far remained unbeaten in the tournament. Benchmark domestic equity indices ended 0.2% higher today, snapping a three-day losing streak. The Sensex gained 138 points to close at 74,903. Nifty added 46 points to settle at 23,478. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi says India supports a safe and sustainable space domain, virtually addresses first international space summit in Paris. New Delhi gears up to host world leaders at the 18th BRICS summit this weekend. Russian President Vladimir Putin and Chinese President Xi Jinping expected to arrive tomorrow. Home Minister Amit Shah reviews disaster preparedness, calls for climate-resilient villages and cities under zero casualty vision. India and Russia step forward on joint production of civil passenger planes and deliveries of 105 regional turboprop aircraft to Indian operators. India open campaign at World Para Shooting Championship in South Korea with four medal haul including a gold. And in Women's Junior Asia Cup Hockey, India storm into semi-final with record 19-0 win over Pakistan in China. That is all in the news at 9. Good night.
3: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं कौनैन हैदर। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि भारत एक महफूज और पायदार खलाई शोबे की हिमायत करता है। उन्होंने वर्चुअल तौर पर पेरिस में मुनाकिदा पहले बैन-अल-अक़वामी खलाई समिट से खिताब किया। नई दिल्ली इस हफ्ते के आखिर में होने वाली 18वीं ब्रिक्स सरबराह मीटिंग में आलमी रहनुमाओं की मेजबानी के लिए पूरी तरह तैयार है। रूस के सदर व्लादिमीर पुतिन और चीन के सदर शी जिनपिंग के कल भारत पहुंचने की तवक्को है। वजीर दाखला अमित शाह ने कुदरती आफात से निमटने की तैयारियों का जायजा लिया। उन्होंने कोई भी हलाकत न हो के नजरिए के तहत आबोहवा की तब्दीलियों का मुकाबला करने वाले मजबूत गांव और शहर बनाने पर जोर दिया। भारत और रूस ने सिविलियन मुसाफिर तैयारों की मुश्तरका तैयारी और भारतीय ऑपरेटर्स को 105 इलाकाई टर्बोप्रॉप तैयारियों की मुमकिन फराहमी के सिलसिले में पेशरफ की है। मरकज ने ई कॉमर्स जाब्तों में तरमीम करते हुए कीमतों में शफाफियत, स्पॉन्सर शुदा फहरिस्तों और तलाश के नतज में हेर फेर से मुतालिक जवाबित मजीद सख्त कर दिए हैं। जनूबी कोरिया में जारी आलमी पैरा शूटिंग चैंपियनशिप में भारत ने शानदार आगाज करते हुए चार तमगे हासिल किए जिनमें सोने का एक तमगा भी शामिल है। और खवातीन के जूनियर एशिया कप हॉकी में भारत रिकॉर्ड 0 के मुकाबले 19 गोल की जीत के साथ सेमीफाइनल में पहुंच गया है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा है कि भारत बैन-अल-अक़वामी कानून, बातचीत और कसीर मुल्की तआवुन पर मबनी एक महफूज पुरमन और पायदार खलाई शोबे की हिमायत करता है। उन्होंने कहा कि साइंसी डेटा को खुलेपन और दयानतदारी के साथ पूरी इंसानियत की भलाई के लिए इस्तेमाल किया जाना चाहिए। वजीर आजम ने यह बात आज फ्रांस के शहर पेरिस में मुनाकिदा बैन-अल-अक़वामी खलाई समिट से वर्चुअल तौर पर खिताब करते हुए कही।
4: इंडिया एप्रोच इज रूटेड इन वसुधैव कुटुंबकम, दैट इज वन अर्थ वन फैमिली वन फ्यूचर। दिस स्पिरिट मस्ट नाउ ट्रेवल बियॉन्ड अर्थ। वी सपोर्ट अ सेफ, सिक्योर, पीसफुल एंड सस्टेनेबल स्पेस डोमेन एंकर्ड इन इंटरनेशनल लॉ, डायलॉग एंड मल्टीलेटरल कोऑपरेशन। साइंटिफिक डेटा मस्ट सर्व द कॉमन गुड विद ओपननेस एंड इंटीग्रिटी। इंडिया स्पेस जर्नी रिफ्लेक्ट दिस फिलोसॉफी।
3: वजीर आजम ने जोर देकर कहा कि जैसे जैसे खलाई मदार ज्यादा गंजान होते जा रहा है और खलाई सरगर्मियों में शामिल ममालिक और इदारों की तादाद बढ़ रही है, टकराव के बजाय तआवुन, मुख्तसर मुद्दती फायदे के बजाय पायदारी और इखराज के बजाय شمولیت کو ترجیح دی جانی چاہیے. جناب مودی نے کہا کہ بھارت کا خلائی سفر اسی فلسفے کی عکاسی کرتا ہے.
4: فار سینچریز اسپیس انسپائرڈ اور امیجنیشن ٹوڈے اٹ سیوز لائف آن ارتھ فرام کلائمیٹ اینڈ کراپس ٹو اوشنز اینڈ کمیونٹیز. دا پرومس آف اسپیس از انفائنائٹ. Our responsibility is collective. As orbits become more crowded, technologies more powerful, and actors more numerous.
3: بھارت کے خلائی سفر میں ہونے والی نمایاں پیش رفت کا ذکر کرتے ہوئے وزیر اعظم مودی نے کہا کہ چندریان سوئم نے بھارت کو چاند کے قطب جنوبی کے قریب اترنے والا دنیا کا پہلا ملک بنایا، جبکہ آدتیہ L1 سورج کے رازوں سے پردہ اٹھانے کے عمل میں مصروف ہے.
4: Chandrayaan 3 made India the first nation to land near the lunar south pole. Aditya L1 is unlocking the secrets of the sun. Last year, an Indian visited the International Space Station. Looking ahead, we aim to establish an Indian space station by 2035 and send an Indian to the moon by 2040. In all these efforts, our guiding principle has been clear. Their benefits must reach all humanity. Alongside ISRO, India's private space sector is also surging in a big way. The energy of enterprise is joining the excellence of ISRO.
3: وزیر اعظم نے خلائی سفر میں ISRO کے رول کی ستائش کرتے ہوئے کہا کہ ISRO نے اپنی شاندار کارکردگی اور کم لاگت والے خلائی مشنوں کے ذریعے عالمی سطح پر کافی تعریف حاصل کی ہے. انہوں نے کہا کہ ISRO کی صلاحیتیں کسانوں اور ماہی گیروں کی مدد، موسم کی پیش گوئی، قدرتی آفات سے نمٹنے اور جہاز رانی سمیت مختلف شعبوں میں کام آ رہی ہیں. وزیر اعظم نے کہا کہ 34 ممالک کے 430 سے زیادہ سیٹلائٹ بھارتی راکٹوں کے ذریعے خلا میں بھیجے جا چکے ہیں. انہوں نے کہا کہ ISRO کی ٹیکنالوجی اور بین الاقوامی شراکت داری صرف بھارت ہی نہیں بلکہ پوری دنیا کے لیے فائدہ مند ہے. جناب مودی نے بھارتی سائنسدانوں، انجینئروں اور تکنیکی ماہرین کی کئی نسلوں کی خدمات، لگن اور محنت کو سراہا. وزیر اعظم نے کہا کہ ISRO نے مشن در مشن اور کامیابی در کامیابی اپنی ساکھ قائم کی ہے اور بھارت کو خلائی سفر کرنے والے ملکوں میں باعث افتخار بنایا ہے. نئی دلی اس ہفتے کے آخر میں 18th برکس سربراہ میٹنگ کی میزبانی کے لیے پوری طرح تیار ہے. قومی راجدھانی میں سخت حفاظتی انتظامات کیے گئے ہیں، بنیادی ڈھانچے کو بہتر بنایا گیا ہے اور وسیع پیمانے پر تیاریاں کی گئی ہیں. بھارت منڈپم میں ہفتے کے روز شروع ہونے والی دو روزہ سربراہ میٹنگ دنیا کی 11 بڑی ابھرتی اور ترقی پذیر معیشتوں کو ایک پلیٹ فارم پر یکجا کرے گی. ابتدا میں برکس میں برازیل، روس، بھارت، چین اور جنوبی افریقہ شامل تھے. 2024 میں مصر، ایتھوپیا، ایران، متحدہ عرب امارات اور سعودی عرب کو شامل کیے جانے کے بعد برکس میں توسیع ہوئی، جبکہ انڈونیشیا 2025 میں اس میں شامل ہوا. بیلاروس، بولیویا، کیوبا، قزاقستان، ملیشیا، نائجیریا، تھائی لینڈ، یوگانڈا، ازبکستان اور ویتنام برکس شراکت دار ممالک کی حیثیت سے سربراہ میٹنگ میں شرکت کریں گے. برکس ممالک مجموعی طور پر دنیا کی تقریباً 49% آبادی اور عالمی مجموعی گھریلو پیداوار GDP کے تقریباً 40% کی نمائندگی کرتے ہیں. چین کی وزارت خارجہ نے آج اعلان کیا کہ صدر شی جن پنگ اس ہفتے وزیر اعظم نریندر مودی کی دعوت پر سربراہ میٹنگ میں شرکت کے لیے بھارت پہنچیں گے. ان کا یہ دورہ عالمی سطح پر غیر مستحکم صورتحال، مغربی ایشیا میں جاری تنازع اور روس یوکرین جنگ کے درمیان ہو رہا ہے. تقریباً 7 برسوں میں یہ صدر شی جن پنگ کا بھارت کا پہلا دورہ ہوگا. پیش ہے ایک رپورٹ.
5: قومی راجدھانی برکس سربراہ میٹنگ کے لیے عالمی رہنماؤں کے استقبال کے لیے پوری طرح تیار ہے. روس کے صدر ولادیمیر پوتن اور چین کے صدر شی جن پنگ کے کل دلی پہنچنے کی توقع ہے. یہ ایک بڑے پیمانے کی لاجسٹیکل مشق رہی ہے، جس میں وزارت خارجہ نے وزارت داخلہ اور دیگر وزارتوں کے ساتھ ساتھ دلی پولیس سے بھی قریبی رابطہ اور تعاون کیا ہے. دلی پولیس نے آنے والے معزز مہمانوں کو زیادہ سے زیادہ تحفظ فراہم کرنے اور عوام کو کم سے کم دشواری کے لیے وسیع انتظامات کیے ہیں. قومی راجدھانی میں دلی پولیس کے تقریباً 15,000 اہلکاروں اور نیم فوجی دستوں کی 200 کمپنیاں تعینات کی گئی ہیں. دلی پولیس کے خصوصی کمشنر حفاظتی سیکیورٹی ڈویژن منیش کمار اگروال نے کہا ہے کہ معزز مہمانوں کی آمد و رفت کے راستوں پر خصوصی نگرانی کے کیمرے بھی نصب کیے گئے ہیں.
6: دلی پولیس نے ملٹی ایجنسی کوآرڈینیشن کیا ہے، ٹریفک مینجمنٹ کا پورا دھیان رکھا گیا ہے. ہم نے سیکیورٹی سے لے کے ٹریفک سے لے کے لا اینڈ آرڈر سے سمبندھی کافی ڈیٹیلڈ میں جو ہے डिप्लॉयमेंट किए हैं और हमारा मकसद यही है कि हम एक सेफ, सिक्योर और सीमलेस जो है इवेंट ऑर्गेनाइज कराएं।